0: नमस्कार, ये आकाशवाणी पटना है। अब आप समी अहमद से प्रादेशिक समाचार सुनिए। मुख्यमंत्री सम्राट चौधरी की अध्यक्षता में हुई कैबिनेट बैठक में सरकारी कर्मचारियों और पेंशन भोगियों के लिए महंगाई भत्ता बढ़ाने की घोषणा की गई है। सातवें वेतनमान वाले कर्मचारियों और पेंशन भोगियों का महंगाई भत्ता 58% से बढ़ाकर 60% कर दिया गया है। वहीं छठे वेतनमान वाले कर्मचारियों और पेंशन भोगियों का महंगाई भत्ता 257% से बढ़ाकर 262% कर दिया गया है। इसके साथ ही पांचवें वेतनमान वाले कर्मियों और पेंशनरों का महंगाई भत्ता 474 से बढ़ाकर 483% कर दिया गया है। प्रदेश की सरकार ने किशनगंज में सीआईएसएफ ट्रेनिंग सेंटर के लिए 110.12 एकड़ जमीन केंद्रीय गृह मंत्रालय को मुफ्त हस्तांतरित करने की मंजूरी दी है। उच्च शिक्षा को बढ़ावा देने के लिए राज्य के महाविद्यालयों में 132 नए पदों के सृजन की मंजूरी भी मिली है। इलेक्ट्रिक वाहनों को बढ़ावा देने के लिए सरकार ने इन वाहनों की खरीद पर सब्सिडी देने की योजना बनाई है। इलेक्ट्रिक वाहन नीति 2023 के तहत महिलाओं समेत अन्य वर्गों को DBT के माध्यम से प्रोत्साहन राशि दी जाएगी। मुख्यमंत्री सम्राट चौधरी ने प्रदेशवासियों से ईंधन की बचत के लिए जरूरत पड़ने पर ही वाहनों का उपयोग करने की अपील की है। श्री चौधरी ने कहा कि ऊर्जा संकट को देखते हुए नागरिकों को ईंधन बचत करनी चाहिए। उन्होंने लोगों से इलेक्ट्रिक वाहनों की खरीद और इसके अधिक इस्तेमाल पर भी जोर दिया है। मुख्यमंत्री ने अपने कारकेड में वाहनों की संख्या न्यूनतम रखने का निर्णय लिया है। राजस्व और भूमि सुधार मंत्री दिलीप जायसवाल ने कहा है कि सभी राजस्व कर्मचारी अपने अपने हलके में सप्ताह के 5 दिन कार्य करेंगे। श्री जायसवाल ने अंचलाधिकारियों को जारी निर्देश में कहा है कि प्रतिदिन कार्यालय में होने वाली बैठक को समाप्त कर राजस्व कर्मचारियों की अपने हलके में उपस्थिति सुनिश्चित की जाए। उन्होंने कहा कि केवल शनिवार को राजस्व कर्मचारी अंचल कार्यालय में बैठक के में शामिल होंगे, साथ ही आवश्यकता पड़ने पर ऑनलाइन माध्यम से बैठक में शामिल हो सकते हैं। शेष समाचार एक अंतराल के बाद।
1: हर घर की वाणी आकाशवाणी, हर दिल की वाणी आकाशवाणी, और दिलों को जोड़ने के लिए हम आ रहे हैं बस एक क्लिक पर। हमारे स्टेशंस लाइव, मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, पल पल की भरोसेमंद खबर, हमारे वेबसाइट akashvani.gov.in पर। नया भारत, नया आकाशवाणी।
0: प्रादेशिक समाचार आप आकाशवाणी पटना से सुन रहे हैं। जनगणना 2027 का पहला चरण 1 अप्रैल से 30 सितंबर 2026 तक चलेगा। इसके अंतर्गत पहले चरण में मकान सूचीकरण का कार्य किया जा रहा है। इससे पहले 7 मई से 21 मई तक स्वगणना की प्रक्रिया की गई थी। मुख्य प्रधान जनगणना अधिकारी सह निदेशक रंजीता ने आकाशवाणी समाचार से विशेष बातचीत में बताया कि मकान सूचीकरण के तहत प्रगणक स्वगणना के दौरान दर्ज गलत जानकारी को संशोधित कर सकेंगे। उन्होंने लोगों से इस बीच साइबर फ्रॉड को लेकर भी सतर्क रहने के लिए कहा है। राजधानी पटना, अररिया और कटिहार समेत प्रदेश के 6 जिलों में कल ब्लैक आउट मॉक ड्रिल का आयोजन किया जाएगा। मॉक ड्रिल के तहत कल शाम 7 बजे से 7:10 तक पूर्व निर्धारित नागरिक सुरक्षा अभ्यास के तहत ब्लैक आउट किया जाएगा। पटना के जिलाधिकारी त्यागराजन SM ने बताया कि इस दौरान आपातकालीन सेवाओं को छोड़कर सभी सार्वजनिक लाइटें बंद कर दी जाएंगी। जिलाधिकारी ने लोगों से अपने घर, दुकान और औद्योगिक प्रतिष्ठानों की सभी लाइटें बंद रखने की अपील की है। मौसम विभाग ने आज जमुई, बांका, खगड़िया, बेगूसराय, दरभंगा, समस्तीपुर और सहरसा सहित कई जिलों में बारिश और वज्रपात को लेकर अलर्ट जारी किया है। इस दौरान धूल भरी आंधी चलने की भी चेतावनी जारी की गई है। मौसम विभाग ने कहा है कि इस वर्ष मानसून का आगमन निर्धारित समय से पहले होने की संभावना है। इसके साथ ही आकाशवाणी पटना से प्रसारित प्रादेशिक समाचार का ये अंक समाप्त हुआ। अब आप सुनेंगे उर्दू बुलेटिन।
2: آداب، یہ آکاشوانی پٹنہ ہے۔ اب آپ قصیم احمد سے علاقائی خبریں سنیے۔ وزیراعلیٰ سمراٹ چودھری کی صدارت میں ہوئی پہلی کابینہ کی میٹنگ میں سرکاری ملازمین اور پینشنرز کے لیے مہنگائی بھتہ بڑھانے کا اعلان کیا گیا ہے۔ ساتویں شرح تنخواہ والے ملازمین اور پینشنرز کا مہنگائی بھتہ 58% سے بڑھا کر 60% کر دیا گیا ہے۔ وہیں چھٹے شرح تنخواہ والے ملازمین اور پینشنرز کا مہنگائی بھتہ 257% سے بڑھا کر 262% کر دیا گیا ہے۔ اس کے ساتھ ہی پانچویں شرح تنخواہ والے ملازمین اور پینشنرز کا مہنگائی بھتہ 474 سے بڑھا کر 483% کر دیا گیا ہے۔ ریاستی حکومت نے کشن گنج میں سی آئی ایس ایف ٹریننگ سینٹر کے لیے 110.12 ایکڑ زمین مرکزی وزارت داخلہ کو مفت منتقل کرنے کی منظوری دی ہے۔ اعلیٰ تعلیم کو فروغ دینے کے لیے ریاست کے کالجوں میں 132 نئے عہدوں کو منظوری بھی ملی ہے۔ الیکٹرک گاڑیوں کی خرید پر سبسڈی دینے کا منصوبہ بنایا ہے۔ الیکٹرک گاڑی پالیسی 2023 کے تحت خواتین سمیت دیگر طبقوں کو DBT کے ذریعے حوصلہ افزا رقم دی جائے گی۔ وزیراعلیٰ سمراٹ چودھری نے ریاست کے باشندوں سے ایندھن کی بچت کے لیے ضرورت پڑنے پر ہی گاڑیوں کا استعمال کرنے کی اپیل کی ہے۔ جناب چودھری نے کہا کہ توانائی بحران کو دیکھتے ہوئے شہریوں کو ایندھن کی بچت کرنی چاہیے۔ انہوں نے لوگوں سے الیکٹرک گاڑیوں کی خرید اور اس کے زیادہ استعمال کرنے پر بھی زور دیا ہے۔ وزیراعلیٰ نے اپنے کارکٹ میں گاڑیوں کی تعداد کم از کم رکھنے کا فیصلہ لیا ہے۔ وزیر اصلاحات اراضی و محصولات دلیپ جیسوال نے کہا ہے کہ سبھی محصولات ملازمین اپنے اپنے حلقے میں ہفتہ میں 5 دن کام کریں گے۔ جناب جیسوال نے سرکل افسران کو جاری ہدایت میں کہا ہے کہ روزانہ دفتر میں ہونے والی میٹنگ کو ختم کر کے محصولات ملازمین اپنے حلقے میں موجودگی یقینی بنائی جائے۔ انہوں نے کہا کہ صرف سنیچر کو محصولات ملازمین سرکل دفتر کی میٹنگ میں شامل ہوں گے، ساتھ ہی ضرورت پڑنے پر آن لائن کے ذریعے میٹنگ میں شامل ہو سکتے ہیں۔ مردم شماری 2027 کا پہلا مرحلہ 1 اپریل سے 30 ستمبر 2026 تک چلے گا۔ اس کے تحت پہلے مرحلہ میں مکان کی فہرست سازی کا کام کیا جا رہا ہے۔ اس سے قبل 7 مئی سے 21 مئی تک خود شماری کا عمل کیا گیا تھا۔ چیف پرنسپل مردم شماری افسر نیز ڈائریکٹر رنجیتا نے آکاشوانی سماچار سے خصوصی بات چیت میں بتایا کہ مکان فہرست سازی کے تحت شمار کنندگان خود شماری کے دوران درج غلط معلومات کو درست کر سکیں گے۔ انہوں نے لوگوں سے اس بیچ سائبر فراڈ کو لے کر ہوشیار رہنے کے لیے کہا ہے۔ راجدھانی پٹنہ، ارریا اور کٹیہار سمیت ریاست کے 6 ضلعوں میں کل بلیک آؤٹ ماک ڈرل کا انعقاد کیا جائے گا۔ ماک ڈرل کے تحت کل شام 7 بجے سے 7:10 تک قبل سے طے شدہ شہری تحفظ کوششوں کے تحت بلیک آؤٹ کیا جائے گا۔ پٹنہ کے ضلع مجسٹریٹ تیاگ راجن SM نے بتایا کہ اس دوران ایمرجنسی خدمات کو چھوڑ کر سبھی پرائیویٹ لائٹیں بند کر دی جائیں گی۔ ضلع مجسٹریٹ نے عوام سے اپنے گھر، دکان اور صنعتی اداروں کی سبھی لائٹیں بھی بند رکھنے کی اپیل کی ہے۔ محکمہ موسمیات نے آج جمعی، بانکا، کھگڑیا، بیگو سرائے، دربھنگا، سمستی پور اور سہرسہ سمیت کئی اضلاع میں بارش اور بجلی گرنے کے پیش نظر الرٹ جاری کیا ہے۔ اس دوران گرد آلود آندھی چلنے کی بھی تنبیہ جاری کی گئی ہے۔ محکمہ موسمیات نے کہا ہے کہ اس سال مانسون کی آمد مقررہ وقت قبل ہونے کا امکان ہے۔ اس کے ساتھ ہی علاقائی خبروں کا یہ بلٹن اب ختم ہوتا ہے۔
1: یہ آکاشوانی کا بھاگلپور کیندر ہے۔
3: نمسکار، میں ہوں کیلاش کھیر اور آکاشوانی کے سبھی شروتاؤں کو میرا بارمبار پرنام۔ اور بھارت کی سینا کو سمرپت یہ میرا گیت بھارتیہ سینا، جو تینوں سیناؤں کو سمرپت ہے، ہر دیش واسی کو سمرپت ہے تتھا بھارت کے ہر سینک کو سمرپت ہے، پیرا ملٹری کے، ارد سینک بلوں کے ہر سینک کو سمرپت ہے، رکشا منترالے سے لے کر دیش کے ہر ایک ناگرک کو یہ گیت سمرپت ہے۔ ہمارے دیش کی بھاوناؤں کے انوروپ ہماری بھارت کی سیناؤں کے گورو کا گان اور استوتی ہی یہ گیت ہے۔ رگ رگ میں جوش بھر دینے والا یہ گیت ہمارے ہر بھارتی کو سمرپت کرتا ہوں۔ میں ہوں آپ کا کیلاش کھیر۔
4: ادم میں شکتی، एवं शौर्य की पहचान है भारतीय सेना। जल थल गगन की रक्षा का वरदान है भारतीय सेना। हर संकट का समाधान है भारतीय सेना। भारत का गौरव है, स्वाभिमान है भारतीय सेना।